आकाशवाणी आगरतला जतिन फासिङ दिपर जरानी हामजाक माताई खाका हाम या फरे सिङजग सिनेतिनी दिपर जरानी कब गरक चक्रांग पान्दा दिनी खनाबाइने लुकुर खनातक जगै कब खरमानी जुदा जुदिन खरङ र चपुङ दिनी चक्रांग पान्दा वा फुलेन खनाबादी गौतम देवर्मानी खरङ र चपुङ बिनी र चपुनी कक थाइङ खा कक बाङ साया वे बिनी अर चपुङ न खनातक जगै कब खने रङखा रिसा देव बर्मा सालका देव बर्मा ताई बाइथाङ देव बर्मा सिहरका बर्का थालकामी सिधे मोहनपुर सालथाङ तुई प्राणी

अनि लाङमा मानिना नै अकोक थायो स्वाक्रङ पान्देव अनन्त जमादेन खराङ्गर चापङ खनर जाखा स्वाक्रङ पान्देव ताबुक बिन ग्यागुलाप खनाबादी विश्वदेवी जमादेन खराङ्गर चापङ बिनिर चापङ खातक जगै ककतुन श्री हने रङखा सारा जमातिया ताई सलमी जमातिया श्रीहरका खुम्पुलुङ किला बजार उदिपुर्णी बिनी र चामुनी कक्थाइङका असारेक्नी साउ